राम हरिदय निवास जिनको गुर सो प्रसन्न दुर्त दूर अंतर नास गुर जिनको सो प्रसन्न मान अपमान